0: हुकूमत ने सभी भारतीय शहरियों को सलाह दी है कि वो एबोला वायरस के फैलने के पेश नज़र कांगो, योगेंडा और जुनूबी सूडान में मजीद नोटिस जारी होने तक गैर ज़रूरी सफ़र से गुरेज करें। और वियतनाम में 23 साल तक की उम्र वाली एशियाई कुश्ती चैंपियनशिप में भारतीय पहलवानों ने सोने के 3, चांदी के 2 और कांसे के 3 तमगे हासिल किए हैं। अब खबरें तफसील से। वजीर खारजा डॉक्टर एस जयशंकर और अमरीकी वजीर खारजा मार्को रूबियो ने कल नई दिल्ली में वसी मौजूआत पर बातचीत की। दोनों रहनुमाओं ने भारत अमरीका दिफाई शराकतदारी की ताकत का एक बार फिर जिक्र किया और तजारत, तवानाई, नकल व हमल, नीज इलाकाई सलामती समेत ताउन के अहम मैदानों का खाका पेश किया। वफ्द की सतह की बातचीत के बाद एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए डॉक्टर जयशंकर ने जल्द अज जल्द एक तजारती माहदे की तकमील की ज़रूरत को उजागर किया, तवानाई की तजारत में तोसी का खैर मकदम किया और जोर देकर कहा कि मुख्तलिफ किस्म की तवानाई सप्लाई भारत में तवानाई की दस्तियाबी को यकीनी बनाने के लिए अहम है। ईरान के साथ तनाज़े के बारे में जनाब जयशंकर ने कहा कि भारत और अक़वामे मुत्तहिदा को इस बात को यकीनी बनाने में काफ़ी दिलचस्पी है कि तवानाई की आलमी कीमतें कम रहें। उन्होंने मुज़ाकरात, सफारती कोशिशों, महफूज और बिला रुकावट समंदरी तजारत के हक़ में भारत के मौक़िफ को भी एक बार फिर दोहराया। उन्होंने यह भी इशारा दिया कि भारत दुनिया के उन चंद मुल्कों में से एक है जिसके ताल्लुकात अमरीका, इसराइल, ईरान नीज दीगर खलीजी मुल्कों के साथ मजबूत हैं। उन्होंने यह बात दोहराई कि भारत खित्ते में अमनो इस्तेहकाम, बैरून मुल्क भारतीय बरादरी की फलाह और तवानाई की कीमतें कम चाहता है। डॉक्टर जयशंकर ने आवाम से आवाम के दरमियान रिश्तों को उजागर किया और कहा कि कानूनी तौर पर की जाने वाली आमदोरफ्त पर कोई मनफी असर नहीं पड़ना चाहिए। अमरीकी वजीर खारजा मार्को रूबियो ने शराकतदारी के दफाई पहलुओं की अहमियत को उजागर किया। उन्होंने भारत को दुनिया में अमरीका के सबसे अहम शराकतदारों में से एक करार दिया। उन्होंने यह भी कहा कि भारत और अमरीका उन सभी अहम मामलात पर दफाई तौर पर मुत्तफिक हैं जिनसे नई सदी की वजाहत होती है। उन्होंने यह भी कहा कि दोनों मुल्कों ने दहशतगर्दी के नतीजे बर्दाश्त किए हैं। उन्होंने ये बात भी जोर देकर कही कि अमरीका ने दुनिया में किसी भी मुल्क के साथ ताल्लुकात भारत के साथ उसके ताल्लुक उसके दिफाई इत्तेहाद की कीमत पर नहीं किए हैं। अमरीकी वजीर खारजा मार्को रूबियो क्वाड वज़राए खारजा की मीटिंग में शिरकत के लिए भारत के 4 रोज़ा दौरे पर आए हुए हैं। ये मीटिंग इस महीने की 26 तारीख को मुनाकिद होगी। कौमी सलामती के मुशीर अजीत डोभाल ने नई दिल्ली में अमरीकी वजीर खारजा और कौमी सलामती के मुशीर मार्को रूबियो से मुलाकात की। एक सोशल मीडिया पोस्ट में वजारत खारजा ने बताया कि दोनों रहनुमाओं के दरमियान बातचीत में दिफा, सलामती और दिफाई टेक्नोलॉजी के शोबों में ताउन पर तवज्जो मरकूज की गई जिनमें ट्रस्ट पहल भी शामिल है। वजारत ने मजीद बताया कि कौमी सलामती के दोनों मुशीरों ने दो तरफा जामे आलमी दिफाई शराकतदारी के मुताबिक आला तरजीहात का एक बार फिर जिक्र किया। उन्होंने मकामी और आलमी मामलात पर तबादले ख्याल किया। मरकजी वजीर तालीम धर्मेंद्र प्रधान ने सेंट्रल बोर्ड ऑफ सेकेंडरी एजुकेशन को बगैर किसी रखना अंदाजी के दोबारा जांच के अमल को यकीनी बनाने में मदद करने के लिए इंडियन इंस्टीट्यूट ऑफ टेक्नोलॉजी, IIT मद्रास और IIT कानपुर के प्रोफेसरों और तकनीकी माहिरीन की एक टीम मुतय्यन करने की हिदायत जारी की हैं। यह फैसला तलबा और वालिदैन की तरफ से CBSE के नतायज से मुतालिक सर्विस पोर्टल के हवाले से पैदा होने वाली पेशरफ्त और खदशात के पेश नज़र किया गया है। वजारत तालीम ने एक बयान में कहा है कि IIT की माहरीन की टीम सिस्टम की तकनीकी बेहतरी को यकीनी बनाने की और ख़ास तौर पर पोर्टल के इस्तेहकाम और सर्वर की कारकर्दगी का जायज़ा लेगी। टीम मजमूई तौर पर IIT इंफ्रास्ट्रक्चर की मजबूती का भी जायजा लेगी और इस बात को यकीनी बनाने के लिए इस्लाहाती इकदामात करने में मदद करेगी ताकि लॉगिन की तौसीक, सारफीन तक रसाई के निज़ाम, अदायगी के गेटवे मुकम्मल तौर पर दुरुस्त रहें। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। मगरबी बंगाल में भारतीय जनता पार्टी के उम्मीदवार देवबांशु पांडा ने फाल्टा असेंबली सीट के लिए दोबारा हुई पोलिंग में जबरदस्त जीत हासिल की है। जनाब पांडा ने 1,09,000 से ज्यादा वोटों से जीत दर्ज की। यह सीट तृणमूल कांग्रेस का अहम गढ़ तसव्वुर की जाती है। مغربی بنگال اسمبلی انتخابات کے دوران ووٹنگ میں بڑے پیمانے پر مبینہ دھاندلی کے واقعات کے بعد 21 مئی کو دوبارہ پولنگ کرائی گئی۔ مغربی بنگال حکومت نے سبھی ضلع مجسٹریٹ کو ہدایت دی ہے کہ وہ ان مشتبہ غیر قانونی، غیر ملکیوں، نیز غیر ملکی قیدیوں کے لیے حراستی مرکز قائم کریں جنہیں وزارت داخلہ کے رہنما خطوط کے مطابق جلا وطن کیا جانا ہے یا ان کے وطن واپس بھیجا جانا ہے۔ داخلی اور پہاڑی امور کے محکمے کی طرف سے جاری ایک سرکاری اعلامیے کے مطابق ضلعوں سے کہا گیا ہے کہ وہ ان افراد کو ان مرکزوں میں بھیجنے کے لیے ضروری اقدام کریں جن کی شناخت ملک میں غیر قانونی طور پر رہنے والوں کی حیثیت سے کی گئی ہے۔ ان میں وہ لوگ بھی شامل ہیں جن کی قید کی مدت پوری ہو گئی ہے اور انہیں جلا وطن کیا جانا ہے۔ ہدایت نامے میں کہا گیا ہے کہ وہ ان بنگلہ دیشی شہریوں اور روہنگیا افراد کو جلا وطن کرنے، ان کے وطن واپس بھیجنے کے لیے وزارت داخلہ کے طریقہ کار کے مطابق کارروائی کریں جو بھارت میں غیر قانونی طور پر رہ رہے ہیں۔ بحرین کی ایک عدالت نے 9 لوگوں کو عمر قید اور دیگر 2 افراد کو 30 سال کی جیل کی سزا سنائی ہے۔ ان افراد پر ایران کی سپاہ پاسداران انقلاب اسلامی سے معاونت کرنے کا الزام تھا جسے حکام نے ملک کے خلاف سازش اور ایک دہشت گردانہ عمل قرار دیا تھا۔ بحرین کی سرکاری میڈیا کے مطابق یہ افراد حساس مقامات کے بارے میں معلومات جمع کرنے، اس سے متعلق پیسوں کے لین دین میں مدد کرنے میں شامل تھے۔ بحرین کی وزارت داخلہ نے اس ماہ کی 9 تاریخ کو بتایا تھا کہ اس نے ایسے 41 افراد کو گرفتار کیا ہے جن کے مبینہ طور پر ایران کے سپاہ پاسداران انقلاب اسلامی سے روابط تھے۔ حکومت نے سبھی بھارتی شہریوں کو صلاح دی ہے کہ وہ ایبولا وائرس کے پھیلنے کے پیش نظر کانگو، یوگینڈا اور جنوبی سوڈان میں مزید نوٹس جاری ہونے تک غیر ضروری سفر سے پرہیز کریں۔ حکومت نے ان ملکوں میں رہنے والے یا سفر کر رہے بھارتی شہریوں کو بھی ہدایت دی ہے کہ وہ مقامی حکام کی طرف سے جاری صحت عامہ کی ہدایات پر سختی سے عمل کریں۔ صحت اور خاندانی بہبود کی وزارت نے بتایا کہ بھارت میں ایبولا بیماری کے کسی بھی کیس کی کوئی اطلاع نہیں ملی ہے۔ 23 سال تک کی عمر والی ایشیائی کشتی چیمپئن شپ میں بھارت کے پہلوانوں نے اپنی عمدہ کارکردگی جاری رکھتے ہوئے آج ویتنام کے شہر دنانگ میں 3 سونے کے، چاندی کے 2 اور کانسے کے 3 تمغے جیتے۔ خواتین کے فری اسٹائل مقابلوں میں مانسی لاتھیرا اور کاجل ڈھوچک نے 3 سونے کے، سویٹی اور نیہا سانگوان نے 3 چاندی کے، جبکہ اہلیہ شندے نے 1 کانسے کا تمغہ جیتا۔ مردوں کے گریک رومن زمرے میں سمیت دلال نے 1 سونے کا تمغہ جیتا، جبکہ نیرج پٹیل اور روہت بورا نے 1 کانسے کا تمغہ اپنے نام کیا۔ آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ بھارت اور امریکہ نے نئی دلی میں اعلیٰ سطح کی بات چیت میں تجارتی معاہدے، توانائی کی یقینی فراہمی اور ایک دوسرے کے ہاں آمد و رفت کو تعاون کے اہم شعبوں کے طور پر گردانا ہے۔ حکومت نے CBSE کے پرچے دوبارہ جانچنے سے متعلق پورٹل کی خامیاں دور کرنے کے لیے IIT مدراس اور IIT کانپور کے ماہرین کی خدمات حاصل کی ہیں۔ بحرین کی ایک عدالت نے 9 لوگوں کو عمر قید اور دیگر 2 افراد کو 3 سال کی جیل کی سزا سنائی ہے۔ ان افراد پر ایران کی سپاہ پاسداران انقلاب اسلامی سے معاونت کرنے کا الزام تھا۔ حکومت نے سبھی بھارتی شہریوں کو صلاح دی ہے کہ وہ ایبولا وائرس کے پھیلنے کے پیش نظر کانگو، یوگینڈا اور جنوبی سوڈان میں مزید نوٹس جاری ہونے تک غیر ضروری سفر سے پرہیز کریں اور ویتنام میں 23 سال تک کی عمر والی ایشیائی کشتی چیمپئن شپ میں بھارتی پہلوانوں نے 3 سونے کے، 3 چاندی کے 2 اور 3 کانسے کے تمغے حاصل کیے ہیں۔ اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا۔
1: یہ آکاشوانی ہے، آپ سن رہے ہیں اردو سروس کی نشریات۔ سامعین، شب کا ایک بجا چاہتا ہے۔ اردو سروس کی آج کی 3ری مجلس کی نشریات اب اختتام پذیر ہوتی ہے۔ کل صبح 9:30 پر پہلی مجلس کی نشریات لے کر پھر حاضر خدمت ہوں گے۔ تب تک کے لیے دیجیے اجازت۔ خدا حافظ، شب بخیر، جے ہند۔
2: नमस्कार, आकाशवाणी समाचार के साथ मैं वैष्णवी। विदेश मंत्री डॉक्टर सुब्रमण्यम जयशंकर और अमेरिका के विदेश मंत्री मार्को रूबियो ने नई दिल्ली में कई मुद्दों पर चर्चा की। दोनों नेताओं ने भारत अमेरिका रणनीतिक भागीदारी को और मजबूत करने की प्रतिबद्धता दोहराई और व्यापार, ऊर्जा, मोबिलिटी तथा क्षेत्रीय सुरक्षा समेत कई क्षेत्रों में सहयोग का उल्लेख किया। डॉक्टर जयशंकर ने प्रतिनिधि मंडल स्तर की बातचीत के बाद संवाददाता सम्मेलन में कहा कि दोनों देशों के बीच व्यापार समझौते को जल्द से जल्द अंतिम